0: एक हम समात फरमाएं। मतलार्थ करता हूँ कि बिखरी हुई है हर तरफ रोशनी हुसने ज़ात की, बिखरी हुई है हर तरफ रोशनी हुसने ज़ात की, मेरी नज़र की राह में गर्द है मुमकिनात की। बिखरी हुई है हर तरफ रोशनी हुसने ज़ात की, मेरी नज़र की राह में गर्द है मुमकिनात की। शिरर्द है कि आखिर कार जज्बे दिल अरशे बरी तक आ गया, आखिर कार जज्बे दिल अरशे बरी तक आ गया, जैसे थी आखिरी हदें कुर्बे तजल्लियात की। आखिर कार जज्बे दिल अरशे बरी तक आ गया, जैसे थी आखिरी हदें कुर्बे तजल्लियात की। शिरर्द करता हूँ कि अक्लो दिलो निगाह सब उसके हुजूर बाअदब, अक्लो दिलो निगाह सब उसके हुजूर बाअदब, हरफो सदा भी गुम तमाम फिर भी किसी ने बात की। अक्लो दिलो निगाह सब उसके हुजूर बाअदब, हरफो सदा भी गुम तमाम फिर भी किसी ने बात की। शेर समात करें कि धरती पे फूल आसमां तारों से जगमगा उठा, धरती पे फूल आसमां तारों से जगमगा उठा, ये तो अदाएं हैं मेरे खुसरव कायनात की। फिर समात कीजिए शेर के धरती पे फूल आसमां तारों से जगमगा उठा, ये तो अदाएं हैं मेरे खुसरव कायनात की। अर्ज़ करता हूँ कि तुमसे तमाम नगमगी तुमसे तमाम दिलकशी, तुमसे तमाम नगमगी तुमसे तमाम दिलकशी, तुमसे तमाम धड़कने सीनाए कायनात की। फिर समात कीजिए शेर के तुमसे तमाम नगमगी तुमसे तमाम दिलकशी, तुमसे तमाम धड़कने सीनाए कायनात की। शेर अर्ज़ किया है कि हुस्न बिखर बिखर गया राह समर समर गई, हुस्न बिखर बिखर गया राह समर समर गई, जब भी तेरी नज़र उठी बज़्म सजी हयात की। फिर शेर अर्ज़ करता हूँ कि हुस्न बिखर बिखर गया राह समर समर गई, जब भी तेरी नज़र उठी बज़्म सजी हयात की। आखिरी शेर हमद पाक का है कि चाहे नज़र न आ सके चाहे खबर न हो सके, चाहे नज़र न आ सके चाहे खबर न हो सके, और भी वजह है कोई गर्दिश कायनात की। चाहे नज़र ना आ सके चाहे खबर ना हो सके, और भी है वजह कोई गर्दिश कायनात की। बिखरी हुई है हर तरफ रोशनी उसने ज़ात की, मेरी नज़र की राह में गर्द है मुमकिनात की। सामईन किराम, नात पाक से पहले मैं चाहता हूँ कि एक बार आप दरूद पाक पढ़ लें। मतलार्थ करता हूँ कि जलवा फरमा नूर हक जो तेरी पेशानी में है, जलवा फरमा नूर हक जो तेरी पेशानी में है, उससे बढ़कर कौन सी शै ताज सुल्तानी में है। फिर समात कीजिए कि जलवा फरमा नूर हक जो तेरी पेशानी में है, उससे बढ़कर कौन सी शै ताज सुल्तानी में है। हुसन मतलब समात करें कि कैसरी में है नामुमकिन शान कैवानी में है, कैसरी में है नामुमकिन शान कैवानी में है, दो जहां की कामयाबी तेरी दरबानी में है। कैसरी में है नामुमकिन शान कैवानी में है, दो जहां की कामयाबी तेरी दरबानी में है। एक मतलब और समात करें हजरात कि अल्लाह अल्लाह कैसी अजमत हरफ़ कुरानी में है, अल्लाह अल्लाह कैसी अजमत हरफ़ कुरानी में है, सरनगूं थी कल भी दुनिया अब भी हैरानी में है। फिर समात करें कि अल्लाह अल्लाह कैसी अजमत हरफ़ कुरानी में है, सरनगूं थी कल भी दुनिया अब भी हैरानी में है। और लात व उज़्ज़ा के सनम खाने उजड़ कर रह गए, शेर देखें हजरात कि लात व उज़्ज़ा के सनम खाने उजड़ कर रह गए, तेरी तकबीर मुसलसल बज़्म इमकानी में है। लात व उज़्ज़ा के सनम खाने उजड़ कर रह गए, तेरी तकबीर मुसलसल बज़्म इमकानी में है। और खुश नसीबी में तेरे अहबाब का सानी नहीं, शेर समात फरमाएं कि खुश नसीबी में तेरे अहबाब का सानी नहीं, جن کی آنکھوں کے لیے جلوہ فراوانی میں ہے، خوش نصیبی میں تیرے احباب کا ثانی نہیں، جن کی آنکھوں کے لیے جلوہ فراوانی میں ہے، اور آدمیت پر تیری حکمت سے یہ روشن ہوا۔ شعر سماعت کریں کہ آدمیت پر تیری حکمت سے یہ روشن ہوا، عظمت آدم خرد کی پاک دامانی میں ہے۔ آدمیت پر تیری حکمت سے یہ روشن ہوا، عظمت آدم خرد کی پاک دامانی میں ہے، اور جس نے شاہوں کو گداؤں سے کیا شیر و شکر۔ شعر سماعت فرمائے حضرات کہ جس نے شاہوں کو گداؤں سے کیا شیر و شکر، وہ ادائے فخر آقا تیری سلطانی میں ہے۔ جس نے شاہوں کو گداؤں سے کیا شیر و شکر، وہ ادائے فخر آقا تیری سلطانی میں ہے۔ اور شعر دیکھیں کہ عصر حاضر سے تیرا نقش قدم کیا چھٹ گیا، عصر حاضر سے تیرا نقش قدم کیا چھٹ گیا، منزلیں گم کاروان فکر حیرانی میں ہے۔ عصر حاضر سے تیرا نقش قدم کیا چھٹ گیا، منزلیں گم کاروان فکر حیرانی میں ہے، اور میرے آقا تیری چشم لطف کا طالب ہوں میں، میرے آقا تیری چشم لطف کا طالب ہوں میں، دل اگرچہ مبتلا جذبوں کی نادانی میں ہے۔ میرے آقا تیری چشم لطف کا طالب ہوں میں، دل اگرچہ مبتلا جذبوں کی نادانی میں ہے، جلوہ فرما نور حق جو تیری پیشانی میں ہے، اس سے بڑھ کر کون سی شے تاج سلطانی میں ہے۔ مقطع سماعت فرمائے حضرات کہ یاد کر کے جو اسے آنکھوں سے بہتا ہے جمیل، یاد کر کے جو اسے آنکھوں سے بہتا ہے جمیل، کیسی تاثیر شفا اس آنکھ کے پانی میں ہے۔ یاد کر کے جو اسے آنکھوں سے بہتا ہے جمیل، کیسی تاثیر شفا اس آنکھ کے پانی میں ہے، جلوہ فرمان نور حق جو تیری پیشانی میں ہے، اس سے بڑھ کر کون سی شے تاج سلطانی میں ہے۔ حضرات ایک نعت پاک اور سماعت فرمائیں۔ بسم اللہ الرحمن الرحیم۔ مطلع عرض کرتا ہوں کہ اپنی دنیا کا ہر ایک رنگ تیرے نام سے ہے، اپنی دنیا کا ہر ایک رنگ تیرے نام سے ہے، تیری سنت سے ہے، قرآن سے ہے، اسلام سے ہے۔ اپنی دنیا کا ہر ایک رنگ تیرے نام سے ہے، تیری سنت سے ہے، قرآن سے ہے، اسلام سے ہے۔ اور ایک مطلع اور سماعت کریں کہ رات کا خوف نہ اندیشہ کوئی شام سے ہے، رات کا خوف نہ اندیشہ کوئی شام سے ہے، آج سینوں میں اجالا تیرے پیغام سے ہے۔ پھر سماعت کریں حضرات کہ رات کا خوف نہ اندیشہ کوئی شام سے ہے، آج سینوں میں اجالا تیرے پیغام سے ہے، اور اس خرابے میں بھٹکنے نہیں دیتی مجھ کو۔ سماعت فرمائیں کہ اس خرابے میں بھٹکنے نہیں دیتی مجھ کو نور افشانی مسلسل جو در و بام سے ہے، اس خرابے میں بھٹکنے نہیں دیتی مجھ کو نور افشانی مسلسل جو در و بام سے ہے۔ شعر سماعت کریں کہ تیرا صدقہ ہے یہ دنیا یہ متاع ہستی، تیرا صدقہ ہے یہ دنیا یہ متاع ہستی، اور یہ تسخیر فلک بھی تیرے اکرام سے ہے۔ تیرا صدقہ ہے یہ دنیا یہ متاع ہستی، اور یہ تسخیر فلک بھی تیرے اکرام سے ہے۔ شعر دیکھیں کہ اس کو دولت کی طلب ہے نہ شہنشاہی کی، اس کو دولت کی طلب ہے نہ شہنشاہی کی، جو تیرے قدموں سے وابستہ ہے آرام سے ہے۔ اس کو دولت کی طلب ہے نہ شہنشاہی کی، جو تیرے قدموں سے وابستہ ہے آرام سے ہے۔ راہ دشوار ہے لیکن تیری سنت کے طفیل، استقامت کی توقع دل ناکام سے ہے۔
1: صبح کا ہی پروگرام کے تحت ابھی آپ سماعت کر رہے تھے حمد باری تعالی اور نعت رسول کریم، پیش کر رہے تھے ڈاکٹر جمیل مانوی۔ آکاشوانی سے اردو سروس کی نشریات جاری ہیں۔ اب پیش ہے پروگرام آج سویرے۔
2: और अब आइए इतिहास के पन्नों को पलटते हैं। आज है 14 मई 2026 और 1796 में आज ही के दिन चिकित्सक एडवर्ड जेनर ने चेचक का पहला सफल टीकाकरण किया।